0: Минутка веб-радио Непала на радио Чипальдук.
1: पहिचान गुमेको छ भन्नुभयो उहाँले यसका लागि पनि संविधान सभाको निर्वाचन हुनुपर्ने आवश्यकता रहेको बताउँदै संविधान सभाबाटै मधेसी जनताका समस्या र माग पूरा हुने उल्लेख गर्नुभयो चुनाव नभए राष्ट्रले ठूलो चुनौती सामना गर्नुपर्ने बताउँदै उहाँले दलभित्रका राजावादीहरू संविधान सभाको चुनाव भाँड्ने गतिविधिमा लागेको दावी गर्नुभयो अब एकैछिन केही सन्देश

0: जिम्मेवार बनौ। एउटा बच्चा तीन चार वर्ष नभएसम्म अर्को बच्चा नजन्माउनको निम्ति पुरुषहरूका लागि परिवार नियोजनको अस्थायी साधन थाल सधैँ प्रयोग गरौ। नेपाल सीआरएस कम्पनीद्वारा वितरित।
1: बाल श्रमको प्रयोग गर्नु कानुनी मात्र होइन, सामाजिक अपराध पनि हो। त्यसैले बाल श्रमको अन्त्य गर्ने प्रण गरौ।
2: बाल श्रम निवारणको लागि श्रम तथा यातायात व्यवस्था मन्त्रालय।
3: Это была минутка веб-радио на минуточку Непала на радио Чипальдук.